0: ميديا موبايز نيف ام شانل كديو اكاشواني كرجلين واسبو خبر نشنو كستا اكاشواني سر نغر كنا ودينو خبر ان تفسرار اللي بيت دليلا غير باسان
1: ले सकते हैं PLI पॉलिसी का फायदा और साथ में पोस्टल डिपार्टमेंट का भरोसा भी अपने नजदीकी पोस्ट ऑफिस से आज ही संपर्क करें या लॉगिन करें indiapost.gov.in पर